मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यसबेला दिउँसोको 2:30 भइरहेछ र अपराह्न 4 बजेसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथम सुनाउन लागिरहेछौँ उत्तम मणि बञ्जनको स्वर अनि उनैको सङ्गीत अनि शब्द रचनामा यो प्रथम प्रस्तुति।

0: कली लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौँ आकाशवाणीको नेपाली समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरुद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको। आज देशभरि आशुरा ए मुहरम मनाइँदैछ अनि फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी खेलमा प्याराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज लागू औषध विरुद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभयो। उहाँले लागू औषधको खतराले राष्ट्रिय सुरक्षा, सामाजिक स्थिरता, आर्थिक हित र युवा र देशको भविष्यलाई खतरामा पार्ने बताउनुभयो। श्री शाहले आध्यात्मिक नेताहरू, युवाहरू र अभिभावकहरूलाई यो लडाई जित्न साझा मञ्चमा एकताबद्ध हुन आग्रह गर्नुभयो। श्री शाहले नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो।
2: पहला स्तम्भ है एनफोर्समेंट इंटेलिजेंस और ऑपरेशंस। इसका उद्देश्य पूरे नेटवर्क पर लक्षित इंटेलिजेंस लीड कार्रवाई करें और उनके नेटवर्क को नष्ट कर दें। दूसरा है प्रीकर्सर्स एवं सिंथेटिक ड्रग कंट्रोल। उत्पादन स्तर पर ही हमने नशे को रोकने की रणनीति अपनानी पड़ेगी और कैपेसिटी बिल्डिंग, कोऑर्डिनेशन और मॉनिटरिंग जो तंत्र को सक्षम बनाने के लिए और आधुनिक बनाने के लिए ये चौथे स्तंभ की रचना की गई है।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले अन्तर्राष्ट्रिय नशा मुक्ति दिवसको अवसरमा देशका मानिसहरूलाई मादक पदार्थ तथा लागू पदार्थ विरूद्ध लड्न एकजुट हुन आह्वान गर्नुभयो। उपराष्ट्रपतिले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै लागू पदार्थ मुक्त विरूद्ध आन्दोलनलाई सक्रिय रूपमा अगाडि बढाइरहेका विश्वविद्यालय, शैक्षिक संस्था र संस्थाहरूको प्रशंसा गर्नुभयो। उहाँले बलियो, स्वास्थ्य र लागू पदार्थ मुक्त भारत निर्माणमा उनीहरूको प्रयासले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उपराष्ट्रपतिले सबैलाई जागरूकता फैलाउन लतमुक्त प्रयासमा संलग्नहरूलाई समर्थन गर्न र युवाहरूलाई लागू पदार्थ भन्दा आशा, स्वास्थ्य र उद्देश्य छनौट गर्न प्रेरित गर्न एकजुट हुन आग्रह गर्नुभयो। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा दर्ता गरिएको पहिलो एफआईआरमा 8 नामित अभियुक्तहरूलाई पक्राउ गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विशेष जाँच दल एसआईटीको सिफारिसपछि श्री राम जन्मभूमि पुलिस थानामा यो एफआईआर दर्ता गरिएको थियो। ट्रस्ट सदस्य कृष्णमोहनले उजुरी दर्ता गर्नुभएको थियो। एसआईटीले मंगलबार सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसपछि हिजो मुद्दा दर्ता गरिएको थियो। ट्रस्टले प्राप्त भेटी र दानको सम्बन्धमा चोरीको आरोप लागेपछि यो कुरा प्रकाशमा आएको थियो। ट्रस्टको अनुरोधमा मुख्यमन्त्रीले यस विषयमा छानबिन गर्न विशेष जाँच दल गठन गर्नु भएको थियो। भारतले किर्गिस्तानको बिस्केकमा आयोजित संघाई सहयोग संगठन एससीओ महिला फोरम 2026 महिला नेतृत्व

0: विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। आज भर्चुअल माध्यममा सम्बोधन गर्नुहुँदै महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले महिलाहरू विकासका लाभार्थी मात्र नभई 2047 सम्ममा विकसित भारतको सबैभन्दा शक्तिशाली प्रेरक शक्ति पनि भएको बताउनुभयो। आर्थिक विकासमा महिलाको भूमिकालाई उजागर गर्नुहुँदै श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, लगभग 1 करोड महिलाहरू 90 लाख भन्दा बढी स्व सहायता समूहहरूमा संगठित छन्, जसमध्ये 30 करोड भन्दा बढी लखपति दिदी बनेका छन्। उहाँले मिशन शक्ति र मिशन पोषण 2.0 जस्ता योजनाहरूले महिलाको सुरक्षा हेरचाह र आर्थिक सहभागितालाई बढ़ावा दिइरहेको बताउनुभयो। अन्नपूर्ण देवीले यस क्षेत्रमा महिलाको आर्थिक नेतृत्व र कल्याणलाई अगाडि बढ़ाउन एससीओ साझेदारहरूसँग अनुभवहरू साझा गर्न र सहयोगलाई गहिरो बनाउन देश तत्पर रहेको बताउनुभयो। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारतले 34 अन्य देशहरूसित मिलेर आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउनका लागि अमेरिकाको नेतृत्वको एक पहलमा हस्ताक्षर गरेको छ। अमेरिकाको आर्थिक मामिलाका उपविदेश मन्त्री जेकब हेलबर्गले भन्नुभयो।
1: श्री हेलबर्ग ने कहा कि अमेरिका भारत के साथ अपनी साझेदारी को और गहरा करने के लिए उत्साहित है। उन्होंने द्विपक्षीय संबंधों को 21वीं सदी के सबसे महत्वपूर्ण संबंधों में से एक बताया। श्री हेलबर्ग ने कहा कि भारत के साथ द्विपक्षीय आदान प्रदान के प्रमुख मुद्दों पर चर्चा हुई, इनमें क्वाड और ट्रस्ट पहल शामिल है। शिखर सम्मेलन में भारत का प्रतिनिधित्व इलेक्ट्रॉनिक्स और सूचना प्रौद्योगिकी मंत्रालय के सचिव एस कृष्णन और भारतीय उद्योग के प्रतिनिधियों ने किया। भारतीय प्रतिनिधिमंडल ने उद्योग जगत के नेताओं के साथ सेमीकंडक्टर, आर्टिफिशियल इंटेलिजेंस और लचीली प्रौद्योगिकी आपूर्ति श्रृंखलाओं में सहयोग बढ़ाने पर चर्चा की। समाचार कक्ष से अर्जुन शर्मा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले बमकिम चन्द्र चट्टोपाध्यायलाई एक महान साहित्यकारको रूपमा वर्णन गर्नुभएको छ, जसका कामहरूले पुस्तादेखि भारतीयहरूमा देशभक्ति र सांस्कृतिक गौरवको भावना जगाएको छ। श्री मोदीले वन्दे मातरम मार्फत बमकिम चन्द्र चट्टोपाध्यायले भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्रको लागि प्रेरणाको सबैभन्दा स्थायी स्रोतहरूमध्ये एक प्रदान गर्नुभएको बताउनुभयो। यसै गरी गृहमन्त्रीले आफ्नो अमरकृति आनन्दमठ मार्फत बमकिम चन्द्रले मातृभूमिप्रति समर्पण, बलिदान र राष्ट्रिय चेतनाको सन्देश दिएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्रले आफ्नो लेखन मार्फत अधीनताको युगमा भारतको जनतामा आत्मसम्मान, देशभक्ति र स्वतन्त्रताको चाहना जगाएको बताउनुभयो। आज देशभरि आशुरा ए मोहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। हजरत इमाम हुसेन र उहाँका साथीहरूले सत्य र न्यायको समर्थन गर्न कर्बलामा आफ्नो जीवन बलिदान दिएका थिए। शहीदहरूको सम्झनामा आज ताजिया जुलुस निकालिँदैछ। दिल्लीमा जामा मस्जिद, निजामुद्दिन, ओखला र मेहरौली लगायत विभिन्न क्षेत्रहरूमा जुलुस निकालिँदैछ। कर्बलामा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न मजलिस र अन्य धार्मिक सभाहरू पनि आयोजना गरिँदैछन्। दिल्ली यातायात पुलिसले ताजिया जुलुसहरूको सम्बन्धमा ट्राफिक चेतावनी जारी गरेको छ। यी घटनाहरूलाई ध्यानमा राख्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मोहरमको पर्वमा हजरत इमाम हुसेनको बलिदानको स्मरण गर्नुभएको छ। भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले नवीकरणीय ऊर्जा क्षेत्रमा भारतले विश्वव्यापी रूपमा अग्रणी भूमिका खेलिरहेको बताउनु भएको छ। एक समाचार एजेन्सीसँग कुरा गर्नुहुँदै उहाँले हरित र दिगो विकासको सम्बन्धमा भारत र जर्मनी बीचको साझेदारी सफल भएको उल्लेख गर्नुभयो। उहाँले व्यापार, राजनीतिक र रणनीतिक क्षेत्रमा दुई देशबीचको सहकार्य निरन्तर बलियो हुँदै गएको पनि बताउनुभयो। स्वास्थ्य मन्त्रालयले औषधि नियमहरूमा संशोधनको मस्यौदा जारी गरेको छ। यस अन्तर्गत आयात गरिने औषधिहरूको वैधता अवधि अर्थात् सेल्फ लाइफ आयातको समय सीमा कम्तीमा 12 महिना हुनुपर्ने अनिवार्य गरिएको छ। यद्यपि विद्यमान नियमहरू जैविक र रेडियो फार्मास्युटिकल्स औषधिहरूमा लागू हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आइतबार

0: आकाशवाणीमा मन की बात कार्यक्रमको क्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी म्याचमा पाराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह डीको अर्को म्याचमा टर्कीले संयुक्त राज्य अमेरिकालाई 3-2 पराजित गर्दै आफ्नो प्रतियोगिता अभियान जितका साथ समाप्त गर्यो। समूह एफमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 पराजित गर्दै समूहको शीर्ष स्थानमा रह्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागु औषध विरुद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो पैक्सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको छ। अनि आज देशभरि आशुरा ए मुहर्रम मनाइँदैछ। यसका साथै समाचार अहिलेलाई पूरा भयो।
1: समाचारपछि अब हजुरहरू समक्ष राखिरहेछु सांगीतिक प्रस्तुति। उत्तम प्रधान, नरेन्द्र गुरुङ, बिउला प्रधान अनि अञ्जली प्रधानको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक अजित विश्व. विषय छ स्टील राष्ट्र निर्माणको रीड हो. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. स्टील तथा भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले 24 जुन 2026 भन्नुभयो, डिजिटलाइजेसन अब भारतको स्टील उद्योगको लागि दीर्घकालीन दिगोपनको प्रमुख स्तम्भ बाहेक विकल्प होइन. उहाँले विश्वव्यापी रूपमा प्रतिस्पर्धी रहन यस क्षेत्रले नयाँ प्रविधिहरू अप्नाउनु पर्ने कुरामा जोड दिनुभयो. नयाँ दिल्लीको विज्ञान भवनमा स्टील क्षेत्रमा डिजिटलाइजेसन सम्बन्धी चिन्तन शिविर 2026 सम्बोधन गर्दै श्री कुमार स्वामीले भन्नुभयो, स्टील उद्योगको भविष्य केवल उत्पादन क्षमताले मात्र निर्माण गरिने छैन तर एक बुद्धि र डेटा सञ्चालित उत्पादन इको सिस्टम सिर्जना गर्ने क्षमताले निर्धारण गरिनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीको 2047 सम्ममा विकसित भारतको दृष्टिकोणलाई उल्लेख गर्दै केन्द्रीय मन्त्रीले स्टील क्षेत्रलाई भारतको आर्थिक रूपान्तरणको प्रमुख स्तम्भको रूपमा वर्णन गर्नुभयो, जसले पूर्वाधार विकास, निर्माण, नवीकरणीय ऊर्जा, शहरीकरण, यातायात र रक्षा उत्पादनलाई अगाडि बढाउँछ. चिन्तन शिविरमा भारत सरकारका विभिन्न मन्त्रालयद्वारा आयोजित उच्च स्तरीय बहुदिने विचार मन्थन सम्मेलन वा कार्यशाला हो. यसको प्राथमिक उद्देश्य सरकारी अधिकारीहरू, विशेष विज्ञहरू र राज्य प्रतिनिधिहरूलाई नीतिहरूको समीक्षा गर्न, कार्यान्वयनमा सुधार गर्न र भविष्यको लागि व्यवहारिक रोडम्याप विकास गर्न एकसाथ ल्याउनु हो. प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी संघीयतालाई प्रवर्धन गर्न र राज्य नीतिहरूलाई राष्ट्रिय लक्ष्यहरूसँग मिलाउन नियमित रूपमा चिन्तन शिविरहरूलाई सम्बोधन गर्नुहुन्छ. उहाँको सम्बोधनहरू मुख्यतया आन्तरिक सुरक्षा, खेलकुद विकास र कुशल शासनमा केन्द्रित छन्. प्रधानमन्त्रीले राज्यहरूलाई मौन सोच त्याग्न, स्रोतहरू बाँड्न र सीमापार र साइबर खतरासँग लड्न सहकार्य गर्न आग्रह गर्नुभएको छ. उहाँले प्रविधिमा आधारित पुलिसको वकालत गर्नुभएको छ र पुलिस बलको आधुनिकीकरणमा जोड दिनुभएको छ. उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र लागू पदार्थको तस्करी जस्ता नयाँ प्रकारका अपराधहरूसँग लड्न फौजदारी न्याय प्रणालीमा सूचना प्रविधिको निर्बाध एकीकरणको लागि पनि आह्वान गर्नुभएको छ. चिन्तन शिविरहरूले सरकारी विभागहरूबीच समन्वय, दक्षता र सुशासनलाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन्. स्टील तथा भारी उद्योग मन्त्रीले भन्नुभयो, स्टील राष्ट्रको उत्पादन क्षेत्रको मेरुदण्ड हो. उहाँले धेरै विकसित अर्थतन्त्रहरूमा स्टीलको माग घट्दै गए पनि भारत 2018 विश्वको दोस्रो ठूलो स्टील उत्पादक देश बनेको छ. क्षेत्रको बलियो वृद्धि दरलाई प्रकाश पार्दै मन्त्रीले भन्नुभयो, आर्थिक वर्ष 2021-22 कच्चा स्टील उत्पादन लगभग वार्षिक दरले लगभग 8% बढेको छ, जबकि समाप्त स्टीलको खपत वार्षिक रूपमा लगभग 13% बढेको छ, जसले बलियो घरेलु माग र द्रुत औद्योगिकरणलाई प्रतिबिम्बित गर्दछ. श्री कुमार स्वामीले भारतको स्टील उत्पादन क्षमता 2030 सम्ममा 300 मिलियन टन र 2035 सम्ममा 40 करोड टन पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य दोहोऱ्याउनु भयो. यद्यपि उहाँले चेतावनी दिनुभयो, यी लक्ष्यहरू प्राप्त गर्न उद्योगले कच्चा पदार्थ सुरक्षा, सञ्चालन दक्षता, डिकार्बोनाइजेसन, आधुनिकीकरण र निर्यात प्रतिस्पर्धात्मकतासँग सम्बन्धित चुनौतीहरूलाई एकै साथ सम्बोधन गर्नुपर्छ. प्रविधिको रूपान्तरणकारी सम्भावनालाई जोड दिँदै मन्त्रीले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, औद्योगिक इन्टरनेट अफ थिङ्स, डिजिटल जुम्लिया, रोबोटिक्स र उन्नत डेटा विश्लेषणले विश्वव्यापी रूपमा स्टील निर्माणलाई रूपान्तरण गरिरहेको र भारतमा ठूलो मात्रामा अप्नाउनु पर्ने बताउनुभयो. स्टील तथा भारी उद्योग मन्त्रीले डिजिटलाइजेसन र स्वचालनले उत्पादकत्वमा उल्लेखनीय सुधार गर्न, ऊर्जा खपतलाई अनुकूलन गर्न, सञ्चालन लागत घटाउन र उपकरण विफलताहरू हुनुभन्दा पहिले नै पत्ता लगाउन सक्ने, भविष्यवाणी गर्ने, मर्मत प्रणालीहरू लागू गर्न सक्ने बताउनुभयो. उहाँले भन्नुभयो, यस्ता उपायहरूले अनियोजित डाउन

0: घटाउने, मानव त्रुटि घटाउने र कार्यस्थल सुरक्षा सुधार गर्ने छन्। चिन्तन शिविरमा एआई आधारित खानी समाधान, स्टिल प्लान्टहरूको डिजिटल रूपान्तरण, पीएम गति शक्ति, उद्योग 4.0 अनुग्रहहरू र मानव चिन्तन शिविरमा एआई आधारित खानी समाधान, स्टिल प्लान्टहरूको डिजिटल रूपान्तरण, पीएम गति शक्ति, उद्योग 4.0 अनुप्रयोगहरू र मापन योग्य व्यावसायिक प्रभाव प्रदर्शन गर्ने केस स्टडीहरूमा विषयवस्तु आधारित सत्रहरू प्रस्तुत गरिएको थियो। यस क्षेत्रमा प्राविधिक रूपान्तरणलाई तीव्र पार्ने उद्देश्यले छलफलमा अग्रणी स्टार्टअपहरू र उद्योग सरोकारवालाहरूले पनि भाग लिए। छलफलहरूमा विश्वास व्यक्त गर्दै श्री कुमार स्वामीले भन्नुभयो, यस फोरमबाट प्राप्त अन्तर्दृष्टिले प्रधानमन्त्रीको आत्मनिर्भर भारत र विकसित भारत 2047 दृष्टिकोण अनुरूप स्मार्ट हरियाली, अधिक कुशल र विश्वव्यापी रूपमा प्रतिस्पर्धी स्टिल उद्योग निर्माण गर्न मद्दत गर्नेछ। उल्लेखनीय रूपमा भारतको रोल गरिएको स्टिल निर्यात हालै 6.6 मिलियन टन पुगेको छ, जुन युरोपमा बलियो मागले गर्दा 36% वार्षिक वृद्धि हो।
1: अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस् एआर रहमानको सङ्गीत, महबुबको शब्द रचना अनि चित्राको स्वरमा। चलचित्र हो बम्बई।

माया चलचित्रबाट अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति. आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा संगीत आरडी बर्मनको अनि शब्द रचना रहेको छ मजरू सुल्तानपुरीको.

आनन्द बक्सीको शब्द रचना, आर्य बर्मनको संगीत, किशोर कुमार अनि लता मङ्गेशकरको युवा आवाजमा अब राखिरहेछौ कार्यक्रमको अन्तिम प्रस्तुति हिरापन्ना चलचित्रबाट।

0: नेतृत्व श्रोताहरूले सुन्नुभयो हिन्दी चलचित्रका गीतहरू। अब पनि पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज महान देशभक्त र दूरदर्शी साहित्यकार बंकिमचन्द्र च्याटर्जीलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। डाक्टर शर्माले औपनिवेशिक शासनको अन्धकार कालमा बंकिमचन्द्र च्याटर्जीले आफ्नो लेखन मार्फत राष्ट्रिय चेतनाको दीप बालेको र देशभक्तिको भावनालाई नयाँ दिशा दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्ट साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो, बंकिमचन्द्र च्याटर्जीद्वारा रचित वन्दे मातरम केवल एउटा गीत मात्र थिएन, तर भारतीय स्वतन्त्रता आन्दोलनको आत्मा बनेको थियो। यसले भाषा, क्षेत्र र समुदायको सीमा पार गर्दै लाखौं देशवासीलाई एकबद्धता गर्यो र देशभक्ति, आत्मसम्मान र स्वतन्त्रताको भावनालाई बलियो बनायो। उहाँले भन्नुभयो, आनन्दमठ मार्फत बंकिमचन्द्र च्याटर्जीले भारत माताको गौरवशाली छवि राष्ट्रलाई प्रस्तुत गरेर स्वतन्त्रता, राष्ट्रिय गौरव र राष्ट्रिय चेतनालाई प्रेरित गरे। मुख्यमन्त्रीले भन्नुभयो, भारतको पुनर्जागरण र राष्ट्र निर्माणमा उनको अतुलनीय योगदानलाई सधैँ श्रद्धा र कृतज्ञताको साथमा सम्झिनेछ। पूर्वोत्तरको सबैभन्दा ठूलो धार्मिक कार्यक्रमहरू मध्ये एक अम्बुबासी मेलाको समयमा गुवाहाटीमा आस्थाको लहर बढेको छ। गुवाहाटीको नीलाचल पहाडमा अवस्थित 51 शक्तिपीठहरू मध्ये प्रमुख कामाख्या धाममा माता कामाख्याको दर्शन गर्न र पूजा गर्न आज लाखौं भक्तहरू भेला भएका थिए। उल्लेखनीय छ, कामाख्या धाममा प्रत्येक वर्ष अम्बुबासी मेला लाग्ने गर्दछ। देवीको वर्षमा एकपटक रजस्वला हुन्छ भने विश्वास गरिन्छ, जसलाई अम्बुबासी महायोग पनि भनिन्छ। अम्बुबासी महायोगलाई तन्त्र साधनाको लागि सबैभन्दा महत्वपूर्ण योग मानिन्छ। जुन 22 अम्बुबासी महायोग सुरु भएसँगै भक्तहरूको दर्शनका लागि मन्दिरका ढोकाहरू बन्द गरिएका थिए। अम्बुबासी महायोग हिजो राति 12:02:13 समापन भयो। यसपछि मन्दिरका पुजारीले सरसफाई र पूजाको अनुष्ठान गरेपछि आज बिहान माता रानीको दर्शनका लागि मन्दिरका ढोकाहरू खोलिएका थिए। माता रानीको दर्शन गर्न भक्तजनहरू हिजो रातिदेखि नै आफ्नो पालोका लागि लाइनमा पर्खिरहेका छन्। धेरै भक्तहरूका अनुसार आज बिहान 3 नै माता रानीको पूजा र दर्शन गर्नका लागि लाइनमा उभिएका छन्। मन्दिरको ढोका खोलेपछि असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, असम प्रदेश भाजपा अध्यक्ष तथा सांसद दिलीप शैकिया पनि दर्शनका लागि पुग्नु भएको थियो। यस अवसरमा उनीहरूले अम्बुबासी मेला सफल रूपमा सञ्चालन गरेकोमा मन्दिर व्यवस्थापन समिति, राज्य सरकार, जिल्ला प्रशासन र सामाजिक संस्थाहरूको प्रशंसा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आइतबार आकाशवाणीमा मन की बात कार्यक्रमको क्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै च्यानलहरू साथै एआईआर न्यूज वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा प्रसारण गरिनेछ। थप रूपमा यो एआईआर न्यूज, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणपछि कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारित गरिनेछ। मणिपुरमा सुरक्षा बलहरूले विगत 24 गरिएका छुट्टा छुट्टै कार्यवाहीहरूमा विभिन्न उग्रवादी संगठनका 5 कार्यकर्तालाई पक्राउ गरेको छ। इम्फाल विमानस्थलमा एक यात्रुबाट हतियारको भण्डार पनि बरामद गरिएको छ र शंकास्पद गाँजा जफत गरिएको छ। आज जारी गरिएको आधिकारिक जानकारी अनुसार 25 सुरक्षा बलहरूले सोरेपा संगठनका सक्रिय कार्यकर्ता तथा कथित जबरजस्ती रकम असुल्ने आरोपमा 2 पक्राउ गरेका थिए। सोही दिन केवाईकेएलका सक्रिय कार्यकर्ता थौबल जिल्लाको खोङजोम पुलिस थाना क्षेत्रको वाङजिङ सबल लेकाईबाट पनि पक्राउ परेका थिए। अर्को कार्यवाहीमा इम्फाल पश्चिम जिल्लाको लमसाङ पुलिस थाना क्षेत्रको फायङ र खारङ कोइरेङ तैरन पोक्पी बीचको सुनसान क्षेत्रबाट 3 AK राइफल, एउटा 9 mm पिस्तोल, 4 म्यागजिन, विभिन्न क्यालिबरका 37 जीवित कारतुस र 2 वायरलेस ह्यान्डसेटहरू बरामद गरिएको थियो।

0: मा यस वर्ष जुनसम्म क्षयरोगका कारण मृत्यु हुनेहरूको संख्या एकत्र पुगेको छ र 1087 नयाँ केसहरू रिपोर्ट गरिएको छ। राज्य क्षयरोग फोरमको बैठकमा राज्य क्षयरोग अधिकारी तथा सहनिर्देशक डाक्टर जोचु अनाउमीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पछिल्लो 6 महिनामा 61,246 जनाको शङ्कास्पद क्षयरोगको परीक्षण गरिएको थियो। यसमा 600 पुरुष र 445 महिला समावेश थिए, जसमा 68 जना बिरामी र 14 वर्ष मुनिका बालबालिका पनि समावेश थिए। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

नमस्कार, आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीलाई पर्खेर बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोतागणमा म सञ्चालिका मोना तामाङको हार्दिक अभिवादन। अब आउनुहोस्, आरम्भ गरौँ आजको यो कार्यक्रम यो मिठो गीतबाट।

हजुरलाई स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्नेछौँ नेपाली साहित्य जगतका एक प्रख्यात साहित्यकार पारिजात बारे।

श्रोता, नेपाली साहित्य जगतमा एक अति प्रख्यात नाम पारिजात, उनको सर्वाधिक चर्चित रचना शिरीषको फूल, जो भारत नेपाल सहित केही अंग्रेजी भाषी देशहरूमा पनि महाविद्यालयहरूको साहित्यिक पाठ्यक्रममा सामेल गरिएको छ। 1937 दार्जिलिङ पहाड़मा जन्मेकी साहित्यकार पारिजातको वास्तविक नाम भने विष्णु कुमारी वाइबा हो। साहित्य सृजनको समय उपनामको रूपमा उनले पारिजातको प्रयोग गरिन् र पछि यही उपनामले उनी प्रख्यात बनिन्। बिस्तारै नेपाली साहित्य जगतमा उनका रचनाहरू माइलढुङ्गा बन्दै गयो। पारिजात सानै छँदा उनकी आमाको निधन भएको थियो।

यो त्यसैले उनको लालन पालनको जिम्मा उनका बाजेले लिएका थिए। दार्जिलिङ सहर युगौंदेखि नेपाली भाषा संस्कृति औ साहित्यको एक प्रमुख केन्द्र रहिआएको छ। यो स्थानले नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले सानैदेखि साहित्यमा रुचि राख्ने पारिजातले यहाँ आफूलाई एक सशक्त लेखिकाको रूपमा स्थापित गर्न सफल बनिन्। साहित्यका लगभग जम्मै विधाहरूमा कलम चलाउने भएकाले हामी उनलाई बहुमुखी प्रतिभाकी धनी भनेर भन्छौं। उनको कृतिहरूमा प्रगतिवाद, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसंगतिवाद इत्यादि इत्यादि साहित्यिक वैचारिता पाइन्छ। उनले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङमा नै प्राप्त गरिन् र पछि नेपालमा गई उच्च शिक्षा प्राप्त गरिन्। दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू उनी खोजी खोजी पढ्ने गर्थिन्। पारिजात एक संघर्षशील नारी थिइन्। विक्रम सम्वत 2013 सालमा धरती पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्। आकांक्षा, पारिजातको कविता औ वैशालु वर्तमान सहित उनका तीन कविता संग्रहहरू प्रकाशित छन्। उनी नेपाली साहित्य जगतमा एक सशक्त उपन्यासकारको रूपमा परिचित छिन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ नेपाली साहित्य जगतका एक अति प्रख्यात एवं महत्वपूर्ण साहित्यकार पारिजात बारे। उहाँ बारे यहाँसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा हामी चर्चा गरिरहेछौँ साहित्यकार पारिजात बारे। उनका 10 उपन्यासहरूमा शिरीषको फूल सर्वाधिक लोकप्रिय छ। 1965 यसै उपन्यासको निम्ति उनलाई मदन पुरस्कारले सम्मानित गरिएको थियो। यस अतिरिक्त उनलाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, गण्डकी वसुन्धरा पुरस्कार आदिबाट पनि अलङ्कृत गरिएको छ। शिरीषको फूल उनको महत्वपूर्ण सृजनहरूमध्ये एक हो। पारिजात त्रिभुवन विश्वविद्यालयको निर्वाचित सदस्य औ रल्फा साहित्य आन्दोलनको एक भाग थिइन्। उनले प्रगतिशील एसआईएल लेखन संघको स्थापनामा पनि महत्वपूर्ण भूमिका खेले।

अब अखिल नेपाली महिला मञ्च बन्दी सहायता नियोग तथा नेपाल मानवाधिकार संगठनको निम्ति पनि काम गरिन्। उनको प्रमुख रचनाहरूमा शिरीषको फूल, महत्ताहीन, तोरीबारी, बाटा र सपनाहरू, वैश्यको मान्छे, पर्खाल भित्र र बाहिर, अन्तर्मुखी, उसले रोजेको बाटो, अनिन्दो, पहाडसँगै परिभाषित आँखाहरू आदि उपन्यास, मैले नजन्माएको छोरो लघुकथा, आदिम देश, सड़क र प्रतिभा, सालगीको बलत्कृत आँसु, वधशाला जाँदा आउँदा आदि लघुकथा संग्रह, आकांक्षा पारिजातका कविताहरू, वैशालु वर्तमान आदि कविता संग्रह, धुप्पी सल्लाह र लालीगुराँसको फेदमा एउटा चित्रमय सुरुवात, अध्ययन र संघर्ष आदि आदि स्मृति निबन्ध रहेको छ। यसरी नेपाली भाषालाई आफ्नो कृतिहरूले समृद्ध बनाउने यी महान साहित्यकारको निधन भने 16 सितम्बर 1937 दार्जिलिङमा भएको थियो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं हाम्रो नेपाली भाषाको एक महान एवं प्रतिष्ठित साहित्यकार पारिजात बारे र जान्यौं उनका महत्वपूर्ण योगदानहरू बारे। यसरी यहाँहरूसँग उहाँबारे चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब हाम्रो कार्यक्रमको निर्धारित समय पनि यहीँ नै पूरा हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ। विविध वार्ताको कार्यक्रम जसमा आज हामी प्रस्तुत गर्न लागिरहेछौ स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी विषयमा एक वार्ता। स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी हो। यसको अर्थ हाम्रो वरिपरिको वातावरण जति स्वस्थ हुन्छ उति नै हाम्रो जीवन, हाम्रो शरीर स्वस्थ बनेर जान्छ।

स्वच्छ पर्यावरणमा वास गर्नाले हामीलाई कैयन प्रकारको स्वास्थ्य लाभहरू हुँदछ। सफा वातावरणमा विभिन्न प्रकारको रोगहरूको संक्रमणको खतरा कम भएर जाँदछ। विश्व स्वास्थ्य संगठन अनुसार स्वच्छता ती स्थितिहरू औ प्रथाहरूलाई सन्दर्भित गर्छ जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउँछ औ विभिन्न प्रकारको रोगहरूको प्रसारलाई रोक्नमा सहायता गर्दछ। स्वच्छता एक यस्तो महत्वपूर्ण अभियान हो जो स्वयं, समाज औ पर्यावरणको निम्ति अति नै फाइदाजनक हुँदछ। स्वच्छ हावामा सास लिनाले हाम्रो श्वासन सम्बन्धी समस्याहरू जस्तै अस्थमा, एलर्जी आदिसित पनि हामी लड्न सक्नेछौँ। त्यसैले हामीले हाम्रो वातावरणको हावालाई पनि शुद्ध बनाइराख्ने विभिन्न तरिकाहरू अपनाउने प्रयास गर्नुपर्छ। स्वच्छ वातावरणले मानिसको मानसिक स्वास्थ्यलाई पनि फाइदा पुग्दछ। श्रोता, प्राकृतिक वातावरणमा रहनाले हाम्रो मन मस्तिष्कको तनाव कम हुने गर्दछ। यसले अवसाद औ चिन्ताको लक्षणलाई कम गर्दछ र हाम्रो मानसिक स्वास्थ्यलाई धेरै लाभ पुर्याउँदछ। स्वच्छ पर्यावरणमा रहनाले शरीरलाई अधिक ऊर्जा पनि प्राप्त हुँदछ। श्रोता, औ हामी अधिक सक्रिय रहेर समाज विकास एवं देश विकासमा हाम्रो महत्वपूर्ण भूमिका निभाउन सक्छौँ। हात धुनु, स्नान गर्नु औ आफ्नो सम्पूर्ण शरीरको सफाईको ध्यान राख्नु पनि व्यक्तिगत स्वच्छताको केही महत्वपूर्ण पाटोहरू हुन्। आफ्नो व्यक्तिगत स्वच्छतालाई ध्यानमा राख्दै हामीले आफ्नो घर वरिपरि एवं आफ्नो परिवेशको स्वच्छतालाई पनि महत्व दिनुपर्छ। श्रोता, यसो गर्नाले हामीले मैला कुचिला एवं फोहोरबाट फैलिने विभिन्न प्रकारको रोगहरूलाई रोक्न सक्छौँ। यसबाट हुने संक्रमणबाट हामी बाँच्न सक्छौँ। अध्ययनबाट हामीलाई यो थाहा हुँदछ श्रोता कि सफा औ स्वच्छ परिवेशमा मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ जसबाट जीवनप्रति अधिक सकारात्मकता औ आशावादी दृष्टिकोण बढेर जाँदछ। व्यक्तिगत औ सांस्कृतिक दुवै स्तरमा प्रगति हाम्रो स्वस्थ शरीरमाथि भर पर्दछ। श्रोता, हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जीबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

श्रोताहरूलाई पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी बारे हजुर समक्ष वार्ता प्रस्तुत छ। स्वस्थ शरीर भएको व्यक्तिहरूले आर्थिक विस्तारलाई बढावा दिदछ, असमानतालाई कम गर्दछ औ समाजमा स्थिरता एवं शान्तिलाई बढावा दिदछ। लैङ्गिक समानता, गरिबी उन्मूलन औ उच्च गुणवत्ता भएको उच्च शिक्षा जस्तो लक्ष्यहरूलाई स्वस्थ शरीर बिना हामी कहिले पनि प्राप्त गर्न सक्दैनौ। यदि शरीर कुपोषित औ बिमारीहरूले भरिएको छ भने त्यस्तो बालबालिकाहरू नियमित रूपले पाठशाला जान पनि सम्भव हुँदैन। उनीहरूको शैक्षिक दिनचर्या यसरी बाधित हुँदछ भने उनीहरूले भविष्यमा गएर

देश अनि समाजको विकासमा पनि महत्वपूर्ण भूमिकाहरू निभाउन सक्दैनन्। त्यसरी नै खराब मातृ स्वास्थ्यले पनि सम्पूर्ण परिवारलाई प्रभाव पार्दछ। त्यसैले सबैको शारीरिक स्वास्थ्य अति नै महत्वपूर्ण ठहर्दछ। हाम्रो शरीरलाई स्वस्थ बनाइराख्नु हो भने हामीले आफ्नो परिवेश, आफ्नो वातावरण, आफू बसेको ठाउँलाई सफा एवं स्वच्छ राख्नु अति नै जरुरी छ। आफ्नो घर एवं परिवेशबाट निस्केका फोहोरहरूलाई ठिकसँगले प्रबन्धन गर्नु यस विषयमा एक महत्वपूर्ण पाइला हो। यति मात्र नभई आज विश्वभरिमा प्लास्टिक प्रदूषण एक ठूलो चुनौती बनेर गएको छ हाम्रो निम्ति। यसलाई जति सक्दो हामीले हटाउने प्रयास गर्नुपर्छ। हामीले आफ्नो भावी पिँढीको निम्ति भविष्य सुनिश्चित गर्नु छ। त्यसैले स्वच्छतालाई अपनाउनु हामीलाई अति नै जरुरी हुँदछ। श्रोता, आज दिनदिनै विभिन्न प्रकारको रोगहरू जस्तै डेङ्गु, मलेरिया आदि आदि धेरै फैलिएर गएको छ। यस्ता रोगहरूलाई हामीले स्वच्छ परिवेश बनाएर नै रोकथाम गर्न सक्छौँ। आफ्नो घर वरिपरि सफा सुग्घर राखी हामीले यस्ता रोगहरूलाई रोक्न सक्छौँ र आफ्ना बाल बालिकाहरूको निम्ति पनि स्वच्छ परिवेश निर्माण गरी उनीहरूलाई अघि बढ्ने भरपूर सम्भावना प्रदान गर्न सक्छौँ। आफ्नो वातावरणलाई सफा औ स्वच्छ राख्नको निम्ति हामीले प्रदूषणलाई कम गर्न अति नै महत्वपूर्ण छ। यसको निम्ति हामीले आफ्नो घरबाट नै साना साना प्रयासहरू गरेर यसप्रति आफ्नो महत्वपूर्ण योगदान दिन सक्छौँ। संक्षेपमा, स्वच्छ पर्यावरण स्वास्थ्यको कुञ्जी हो। हामीले आफ्नो पर्यावरणलाई सफा एवं स्वच्छ राख्नको निम्ति प्रयास गर्नु अति नै महत्वपूर्ण छ र यो प्रयासहरूलाई हामीले आफ्नो बालबालिकाहरूलाई पनि सिकाउन अति नै जरुरी छ। यति भन्दै अब भने कार्यक्रमको अन्तमा फेरि पनि यहाँहरू समक्ष एउटा साङ्गीतिक कोसेली राख्दै अब भने म यहाँहरूबाट छुट्न चाहन्छु। हवस् त, नमस्ते।

0: श्रोताब हजुरहरूलाई सुनाउन लागिरहेछौ समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार।

सुरुमा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले 2014-देखि 2026सम्म मादक पदार्थ तस्करी विरुद्ध सरकारको निरन्तर कारवाहीमा 1,18,00,000 किलोग्राम भन्दा अधिक सिन्थेटिक मादक पदार्थ जफत गरिएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्नो दक्षिण कोरियाको 2 दिवसीय भ्रमणको क्रममा दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँग द्विपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा व्यापक छलफल गर्नुभएको छ। जापानका प्रधानमन्त्री साने ताकाइची 1-3 जुलाईसम्मको भारत भ्रमणमा आउनुहुनेछ। मौसम विभागले पश्चिम बंगाल, सिक्किम, बिहार, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, कोंकण, गोवा, मध्य महाराष्ट्र र पूर्वोत्तरका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। र भारतले आज बेलफास्टमा आयरल्यान्ड विरुद्ध 2 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेल खेल्नेछ। गृहमन्त्री अमित शाहले आज मादक पदार्थ विरुद्ध संयुक्त युद्धको आह्वान गर्नुभएको छ। उहाँले मादक पदार्थको व्यापारले देशको सुरक्षा, सामाजिक व्यवस्था, आर्थिक हित र युवाहरूको भविष्यको लागि ठूलो खतरा निम्त्याउने बताउनुभयो। श्री शाहले आध्यात्मिक नेताहरू, युवाहरू र आमाहरूलाई यस अभियानमा भाग लिन अपील पनि गर्नुभयो। नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठकमा बोल्नुहुँदै श्री शाहले भन्नुभयो, 2004-2014 लगभग 26,00,000 किलोग्राम सिन्थेटिक मादक पदार्थ जफत गरिएको थियो, जबकि 2014-2026 यो संख्या बढेर 1,18,00,000 किलोग्राम भन्दा बढी पुगेको छ। उहाँले भन्नुभयो, यी तथ्याङ्कहरूले मादक पदार्थ तस्करी विरुद्ध सरकारको निरन्तर कारवाहीलाई प्रतिबिम्बित गर्दछ। गृहमन्त्रीले उल्लेख गर्नुभयो, स्वापक नियन्त्रण ब्युरोले मादक पदार्थ सम्बन्धी अपराधहरूको बारेमा जानकारीको समयमै साझेदारीलाई सहज बनाउन धेरै अनलाइन पोर्टलहरू सुरु गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको 2 दिवसीय भ्रमणमा जानुहुनेछ। उहाँ भोलि बेंगलुरुमा नाथ प्रभु श्री केम्पे गौडाको 517 जन्म जयन्ती समारोहमा भाग लिनुहुनेछ। श्री राधाकृष्णनले आइतबार राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना दिवस र मादक पदार्थ दुरूपयोग र अवैध तस्करी विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बेंगलुरुमा आयोजना हुने नशा मुक्त भारत सम्मेलनमा भाग लिनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्नो दक्षिण कोरियाको 2 दिवसीय भ्रमणको क्रममा दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँग दुई देश बीचको द्विपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा व्यापक छलफल गर्नुभएको छ। दुई नेताहरूले व्यापार र लगानी, वित्तीय सहयोग, जहाज निर्माण, रक्षा र सुरक्षा, उदयमान प्रविधि, स्टार्टअप, संस्कृति, शिक्षा र दुई देशका जनताहरूबीच सम्बन्ध लगायत धेरै प्रमुख क्षेत्रहरूमा सहयोगको समीक्षा गरे। उनीहरूले क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गरे र बहुपक्षीय मञ्चहरूमा सहयोग बढाउने तरिकाहरूबारे छलफल पनि गरेका थिए। विदेश मन्त्रालयले दुवै मन्त्रीहरूले भारत दक्षिण कोरिया सम्बन्धमा भएको प्रगतिको स्वागत गरे र विशेष रणनीतिक साझेदारीलाई अझ अगाडि बढाउने निरन्तर सम्पर्कमा रहन सहमत भए। भ्रमणको क्रममा डाक्टर जयशंकरले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा निदेशक वाई सुङ ल्याकसँग पनि भेट गर्नुभयो। पश्चिम बंगालमा साहित्यकार बंकिम चन्द्र चट्टोपाध्यायको 188 जन्म जयन्ती मनाइँदैछ। बंकिम चन्द्र चट्टोपाध्यायको जन्म 1838 आजको दिन पश्चिम बंगालको उत्तर 24 परगना जिल्लामा अवस्थित नौहाटीको कठलपारामा भएको थियो। उहाँले राष्ट्रिय गीत वन्दे मातरम रचना गर्नुभएको थियो। वन्दे मातरमले स्वतन्त्रता आन्दोलनको क्रममा स्वतन्त्रता सेनानीहरूलाई प्रेरित गर्यो। बंकिम चन्द्र चट्टोपाध्यायले आनन्द मठ, दुर्गेश नन्दिनी, देवी चौधराणी र कपाल कुण्डला सहित धेरै साहित्यिक कृतिहरू लेखेका थिए। उहाँले बंगाली साहित्यलाई समृद्ध बनाउनु भयो र भारतका धेरै स्वतन्त्रता सेनानी र नेताहरूलाई प्रेरित गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले कलकत्ताको बंकिम स्मृति ग्रन्थघरमा बंकिम चन्द्रलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजर्षि छत्रपति साहुजी महाराजलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले राजर्षि छत्रपति साहुजी महाराजले आफ्नो जीवन समाजका वञ्चित

शोषित र पछौटे वर्गको उत्थानमा समर्पित गर्नुभएको बताउनुभयो। प्रधानमन्त्रीले छत्रपति साहुजी महाराजको महान कार्य र आदर्शले आगामी पुस्तासम्म राष्ट्रलाई मार्गदर्शन गरिरहने बताउनुभयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले खाद्य सुरक्षा तथा मानक विनिमय 2011 संशोधनहरू अधिसूचित गरेको छ। यी संशोधनहरूको उद्देश्य खाद्य व्यवसायहरूको लागि अनुपालन आवश्यकताहरूलाई सुव्यवस्थित गर्नु हो। मन्त्रालयले गैर विनिर्माण खाद्य व्यवसायहरू, खुद्रा विक्रेताहरू र समान संस्थाहरूलाई यी आवश्यकताहरूबाट छुट दिएको छ। यो कदमले खाद्य व्यवसायिक सञ्चालकहरू, विशेष गरी लघु र मध्यम उद्यमहरूमाथि अनुपालन भारलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय सरकारले स्वास्थ्य क्षेत्रमा जनविश्वास अधिनियम अन्तर्गत सुधारहरू ल्याएको छ। यस पहल अन्तर्गत औषधि तथा सौन्दर्य प्रसाधन अधिनियम 1940 र खाद्य सुरक्षा तथा मानक अधिनियम 2006 अन्तर्गत पर्ने सानातिना अपराधहरूलाई तर्कसङ्गत बनाइएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यी सुधारहरूको उद्देश्य सार्वजनिक स्वास्थ्य र उपभोक्ता संरक्षणको लागि कडा सुरक्षा उपायहरू कायम राख्दै व्यवसाय गर्न सहजतालाई प्रवर्धन गर्नु रहेको बताएको छ। जापानका प्रधानमन्त्री साने ताइकाजी 1-3 जुलाईसम्मको 3 दिने भारत भ्रमणमा आउनुहुनेछ। उहाँ नयाँ दिल्लीमा आयोजना हुने 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। विदेश मन्त्रालयले यस शिखर सम्मेलनको क्रममा दुवै राष्ट्रले आफ्नो द्विपक्षीय सहयोगका सबै क्षेत्रहरूको समीक्षा गर्नेछन् र यसलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्नेछन्। यसको साथै दुई नेताहरूले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदान प्रदान गर्नेछन्। प्रधानमन्त्री साने ताइकाचीको भारतको पहिलो आधिकारिक भ्रमण हुनेछ। यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष अगस्तमा टोकियो भ्रमणपछि भएको थियो। उहाँ अहिले 15 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनु भएको थियो। विदेश मन्त्रालयले बताएको छ यस भ्रमणले भारत र जापान बीचको विशेष रणनीतिक विश्वव्यापी साझेदारीलाई अझ बलियो पार्न दुवै देशको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले लन्डनमा ब्रिटेनका व्यापार तथा उद्योग मन्त्री पिटर कायलसित बातचित गर्नुभएको छ। श्री गोयलले सोसियल मिडिया पोस्टमा भन्नुभयो, यस अवधि भारत र ब्रिटेनबीच व्यापार र आर्थिक सहकार्य बढाउने अवसरहरूमा चर्चा भयो। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आज पुडुचेरीको पूर्णाकुम्पामा अवस्थित गरिएको 4000 वर्ष पुरानो ऐतिहासिक मुझियान कुलम पोखरीको उद्घाटन गर्नुभयो। 2 एकडमा फैलिएको यो पोखरी पल्लव युगको हो र परम्परागत रूपमा गाउँको लागि पिउने पानी र सिँचाइको स्रोतको रूपमा यसले काम गर्दै आएको छ। यसमा प्राकृतिक पानीका स्रोतहरूबाट खुवाइने 4 कुवाहरू पनि छन्। अत्यधिक गर्मीको कारण युरोपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने विद्यालय र सांस्कृतिक स्थलहरू बन्द गर्नु परेको छ। पश्चिमी क्षेत्रहरूमा तापक्रम 39 डिग्री सेल्सियसदेखि 43 डिग्री सेल्सियससम्म पुगेको थियो। ब्रिटेनमा बुधबार तापक्रम 36.1 डिग्री सेल्सियस पुगेको थियो। यो जुन महिनाको सबैभन्दा गरम दिन थियो। गत सप्ताह फ्रान्समा तीव्र गर्मीबाट राहत खोज्ने क्रममा धेरै मानिसहरू डुबेर आफ्नो ज्यान गुमाएका थिए। जापानमा मुसलधारे वर्षा र 2 नजिकिँदै गरेको उष्णकटिबन्धीय आँधी, मेखला र हिगोसको प्रभावको कारण जापानभरि यातायात सञ्चालन अवरुद्ध भएको छ। अधिकारीहरूले बताए अनुसार लगभग 10 लाख मानिसहरूलाई प्रभावित गर्ने गरी निकासी आदेश जारी गरेका छन्। मौसम विभागले पश्चिम बङ्गाल, सिक्किम, बिहार, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, कोङ्कण, गोवा, मध्य महाराष्ट्र र पूर्वोत्तरका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी 3-4 दिनभित्र गुजरात, मध्य प्रदेश, छत्तिसगढ, झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागहरूमा दक्षिण पश्चिम मनसुनको प्रगतिको लागि परिस्थिति अनुकूल छ। आगामी 2-3 दिनमा दिल्ली, झारखण्ड, उडिसा, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पश्चिम बङ्गाल, उत्तराखण्ड, विदर्भ र पश्चिम राजस्थानमा तेज हावासँगै वर्षा हुने सम्भावना रहेको छ। भारतले आज बेलफास्टमा आयरल्यान्ड विरुद्ध 2 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेल खेल्नेछ। खेल साँझ 6 बजे सुरु हुनेछ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि।
गृहमन्त्री अमित शाहले 2014 देखि 2026 सम्म मादक पदार्थ तस्कर विरुद्ध सरकारको निरन्तर कारवाहीमा 1 करोड

18 लाख किलोग्राम भन्दा अधिक सिन्थेटिक मादक पदार्थ जफत गरेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्नो दक्षिण कोरियाको दुई दिवसीय भ्रमणको क्रममा दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनसँग द्विपक्षीय सम्बन्ध बलियो पार्ने विषयमा व्यापक छलफल गर्नुभएको छ। जापानका प्रधानमन्त्री साने ताइकाची 1-3 जुलाईसम्मको भारत भ्रमणमा आउनुहुनेछ र भारतले आज बेलफास्टमा आयरल्यान्ड विरुद्ध दुई खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेल खेल्नेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।